0: حق نبی حق
1: پاکستان کی شان وادی مہران مہران کی پہچان جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
2: छावा पेंजे कारोबार जी तरक्की लाए सोचे रहया आयो
3: तपोए जीए एफएम 90.4 मातली बदीन एक एडो एफएम रेडियो आए
2: जेको हले तो बिना ब्रेक ए मुसलसल
3: आई हां गोठन शहरन ए परे परे ताई बुधो विंदड़ रेडियो जीए एफएम मातली बदीन
2: बस पो हाने खणो फोन ए पेंजे इश्तियार हलाण लाए
3: असा जे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राबतो कंदा
2: 0331252576
3: जी हां बुड़ी 2315525786
2: जीए एफएम रेडियो नेटवर्क
3: सिंध जो आवाज
4: آشنا اپنی حقیقت سے ہو اے دہقان ذرا دانا تو کھیتی بھی تو باراں بھی تو حاصل بھی تو آہ کس کی جستجو آوارہ رکھتی ہے تجھے راہ تو رہ رو بھی تو رہبر بھی تو منزل بھی تو

0: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: मरियम में पार्टी इजलास के खिताब कंदे नवाज शरीफ चयो त आज़ाद कश्मीर चूंडुनि जे ॿिन मरहलनि में नून लीग कामयाबी हासिल कई आहे। जहिड़ीअ तरह पंजाब तब्दील थी रहियो आहे, अहिड़ीअ तरह आज़ाद कश्मीर खे बि तब्दील थियणु घुर्जे। नून लीग डिलीवर न कयो त हितां जो अवाम नाराज़ थींदो। ख़ैबर पख़्तूनख़्वा जे वॾे वज़ीर जो वफ़ाक़ी मालियाती मुंतक़िले में 6 अरब 40 करोड़ रुपया ॾियण खां इनकार। सोहेल आफरीदी चयो त वफ़ाक़ी हुकूमत बजेट खां पहिरियां ॿियनि सूबनि जीअं केपी खां बि वाधू रक़म जी घुर कई हुई। हुननि वाधू रक़म जी फरहमीअ खे पीटीआई बानीअ सां मुलाक़ात संदसि इजाज़त सां मशरूत कयो हो। ज़िम थियल ज़िलनि खे 11 क़ौमी मालियाती कमीशन में आइनी ऐं जायज़ हिसो ॾियण बि शर्त हो। बानी सां मुलाक़ात न कराइण ते ख़ैबर पख़्तूनख़्वा वाधू रक़म जे मफ़ामती याददाश्त नामे ते सही न कई। عوام سمری ملک میں نواں صوبہ چاہے تو سیاستدان چودھری تھن بدران عوام جا مسئلہ حل کن۔ چینی صوبن کے چین انتظامی یونٹس میں ورائن میں کو حرج نہ ہے۔ وفاقی وزیر علیم خان پنج بیان میں چیو ہے تو سیاستدان ذمہ واری کھنندے نون صوبن جی اونرشپ کھنن۔ نون صوبن جو قیام قومی مسئلہ ہے، سیاست جے ور نہ چاڑیو ونجے۔ موجودہ حالتوں ملک میں نئی ورکنگ آرڈر جو گھرجاؤں جن میں کو بھی شک نہ ہے۔ کے پی میں ہزارہ صوبے جو مطالبہ نون آئے